कुनै रोग लाग्यो भने हामी के गर्छौँ? हामी सबैभन्दा पहिला रोग के लागेको हो भनेर पत्ता लगाउने कोसिस गर्छौँ। आफूबाट सकिएन भने अलिकति जान्ने बुझ्नेसँग सोध्छौँ। त्यसपछि पनि केही सिप लागेन भने अनि हामी अस्पताल डाक्टर कहाँ जान्छौँ ताकि सही रोगको सही समाधान होस् र सही उपचार होस्, ताकि त्यो रोगबाट हामी उम्कन सकौँ, निस्कन सकौँ र स्वस्थ रहन सकौँ। हो, जिन्दगीमा व्यवहार पनि त्यस्तै हुन् र मनको सोच पनि त्यस्तै हो। कहिलेकाहीँ मनको सोचमा पनि नाना रोग लाग्छ के, जस्तो ईर्ष्याको रोग लाग्छ, घमण्डको रोग लाग्छ, लोभको रोग लाग्छ, लालचको रोग लाग्छ, दाहको रोग लाग्न सक्छ। यस्ता हजारौँ रोगहरू छन् जसको मैले भनेर नाम लिएर अहिले समय बर्बाद गर्नु बेकार छ। यति धेरै रोग लाग्न सक्छ हामीलाई, तर त्यसको उपचार के भन्दाखेरि राम्रो पुस्तक हो कि, राम्रो कुरा हो कि, ज्ञानी बुझ्ने जान्ने मान्छेसँग परामर्श लिने हो कि, अथवा केही सिप नलागेपछि वैद्य डाक्टर काउन्सिलर कहाँ कहाँ पुग्ने हो, त्यहाँ पुगेर हामीले हाम्रो मनको पनि हाम्रो विचारको पनि औषधि उपचार गर्नु आवश्यक छ। मनका आवाज हो यो। यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु। तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाजद्वारा, र तपाईँको छेउमा मन्दिरा हाजिर छु र तपाईँको त्यही मनलाई थुप्रै थुप्रै मायाका साथ स्वागत तथा अभिनन्दन गर्दछु, र तपाईँको त्यो सुन्दर मनको लागि यो सुन्दर गीत मेरो तर्फबाट।

मनका आवाज हो यो। यति बेला BFBS गोर्खा रेडियोमा आइपुगेको छ। तपाईँको छेउमा मन्दिरा हाजिर भएको छु र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। विचार दूषित भयो भने पनि हामी अगाडि बढ्न सक्दैनौँ। सोचै गलत हुन्छ, विचारै गलत हुन्छ, क्रियाकलापै गलत हुन्छ। यति हुँदा हुँदा हुँदा हुँदा हामीलाई कसैले पनि मन पराउँदैनन् र हामी काम नलाग्ने व्यक्ति बन्न पुग्दछौँ। के कारण भन्दाखेरि, मनलाई रोग लाग्नको कारण, विचारलाई रोग लाग्नुको कारण, अनि बिस्तारै बिस्तारै मन र विचारलाई रोग लाग्न साथै शरीरमा पनि त्यो रोग देखिन्छ अनि हामी पूर्णतया रोगी बन्दछौँ। जसरी शरीरलाई रोग लाग्दा हामी डक्टर कहाँ पुग्छौँ, अस्पताल जान्छौँ, त्यसै गरी मनको रोग, विचारको रोग लाग्यो भने पनि मनको डक्टर, विचारको डक्टर कहाँ पनि हामी पुग्नुपर्छ। अब आफै हुन्छ कि अरूसँग मद्दत मागेर हुन्छ कि अथवा परामर्शदाता कहाँ पुगेर हुन्छ कि वा डक्टरकै पुगेर हुन्छ, त्यो रोगको पनि समाधान अथवा निदान गर्नु पर्यो। र यो मनको आवाज पनि एक किसिमको तपाईँको मनको औषधि नै हो। यसले तपाईँको मनलाई हल्का पार्ने, तपाईँको मनलाई प्रोत्साहन दिने काम गर्दछ। मिठा मिठा राम्रा राम्रा गीत सुनाएर, राम्रा राम्रा सकारात्मक कुराहरू, राम्रा राम्रा व्यवहारका कुराहरू, दैनिक जीवनमा आइपर्ने उतार चढावका कुराहरूबाट तपाईँको मनलाई बलियो बनाउने कोसिस गर्नेछौँ हामी मनको आवाजमा।

कसैको जिन्दगीको सुरुवात होला आजको दिन, कसैको जिन्दगीको अन्तिम होला आजको दिन, कसैको आज टुकु टुकु हिँड्ने दिन होला, कसैको आज ओछ्यान समात्ने दिन होला, कोही क ख ग ग पढ्दैछन् होला, कसैको बोली बन्द भयो होला, कोही 16 वर्षे जवानीमा प्रवेश गर्दैछन् होला आजको दिन, कोही वृद्ध अवस्थाले छोयो भनेर वृद्ध वृद्धाको स्टेजतिर लाग्दै होलान् आजको दिन, कोही जागिरको पहिलो दिन जागिर खान पुगे होलान्, कोही जागिरको अन्तिम दिन भन्दै अवकाश लिँदै होलान्, कोही झ्याई झ्याई पञ्चे बाजा बजाउँदै आज हाम्रो वैवाहिक जीवनको सुरुवातको दिन भनेर खुसी मनाउँदै होलान्, कोही आज तिम्रो र मेरो बिछोडको दिन, अबदेखि तिम्रो अनुहार हेर्नु नपरोस् भन्दै एकअर्कासँग टाढिँदै गरेको दिन, दिन त जुनसुकै हुन सक्छ, कुनै खुसीको दिन कुनै दुःखको दिन, एउटाको खुसीमा एउटाको जितमा अर्को आँसु अर्को हार हुनै पर्ने, यो कस्तो नियति हो। कोही अगाडि पाइला सार्दै जान्छन्, कोही पाइला खुम्च्याउँदै जान्छन्, एउटा आउँदै गर्छ अर्को जाँदै गर्छन्। संसारको एउटा नियम, सृष्टिको एउटा कानुन अनि विधाताको सृष्टिको एउटा आफ्नै परिक्रमा चक्र। हामी यही संसारमा छौँ, जे जे मैले भने ती सबै हामीले केही केही पाठ भोग्दै होला। कोही भर्खरै जन्मिँदै होलान्, कोही अलिकति हुर्किसके होलान्, कोही पढ्दै होलान्, कोही पढाउँदै होलान्, कोही जवानीमा प्रवेश गर्दै होलान्, कोही जवानीको उन्मत्त मातमा अगाडि मदहोश भएर बढिरहेका होलान्, कसैको विवाह हुँदै होला, कसैको जागिर हुँदै होला, कोही वृद्ध अवस्थातिर जाँदै होलान्, कोही रोगले, कोही भोकले, कोही शोकले तडपिँदै होलान्, कोही खुसीमा नाच्दै होलान्, कोही उमङ्गमा गाउँदै होलान्। हरेक व्यक्तिको आफ्नै संसार छ, तपाईँको र मेरो पनि आफ्नै एउटा सानो संसार छ, त्यो सानो संसारमा रमाएर बाँच्यौँ भने यो ठुलो संसार पनि हामीलाई रमाइलो लाग्छ, हामी आफ्नो संसारमा खुम्च्यौँ भने यो जति विशाल संसार तपाईँका लागि रङ्गीन भए पनि तपाईँको मन उदास छ भने यसले तपाईँलाई खुसी दिन सक्दैन।

0: गोर्खा रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिल्यै मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

काम गर्न इच्छा जोसँग छ नि त्यो व्यक्तिहरूले कहिले पनि पछाडि फर्केर हेर्नु पर्दो रहेनछ। एक आन्टीलाई म चिन्छु होइन, उहाँ चाहिँ पहिला काम गर्नुहुन्थ्यो अनि अलिकति उमेर भएपछि उहाँले अब गाह्रो भयो भनेर काम छोड्नुभयो। छोराछोरी हुर्किहाले, बढिहाले, पढिहाले, अब दुःख नगरौँ भनेर सबैजनाले कराएपछि, अब कति दुःख गर्ने भनेर सबैजनाले कराएपछि चाहिँ उहाँले जागिर छोड्नुभयो होइन, किनभने दुःख थियो उहाँलाई। अनि जागिर छोडिसकेपछि अब छोराछोरीहरूको पनि विवाह बारी भयो, छोरीहरू पराई घर गए, छोराहरूले बुहारी भित्र्याए, अब सुख हुन्छ ती आन्टीले सोचिन्। तर जति जति छोराछोरी जवान भए, छोराछोरीको राम्रो प्रगति हुँदै गयो, त्यति त्यति उनले दुःख पाइन्। किन भन्दा जागिर छुटिसकेको थियो, अब अर्काको खटन खानु पर्यो। बुहारीहरूलाई मन लाग्यो भने उनले खाजा पनि खान पाउँथिन्, चिया पनि खान पाउँथिन्। मन लागेन भने उनले भोकै पेट बस्नु पर्थ्यो। एक दिन दुई दिन गर्दा गर्दै उनको हातमा भएको पैसा सिद्धिन थाल्यो। छोरासँग माग्दा पनि बुहारीको खटन नभई छोराले दिन सकेन। किन चाहियो र? बिहान बेलुका भात खाएको छँदैछ अनि हामीले औषधि उपचार गरे छँदैछ, किन चाहियो? यस्तै कुरा बुहारीले गरेपछि छोराले पनि बुहारीकै भाषा बोल्न थाले। त्यसपछि बुढीको हातमा केही पनि नभएपछि उनको दिनचर्या अलिकति नराम्रो हुन थाल्यो। पेट क्याउ क्याउ गर्थ्यो। बुढेसकालमा तातो मिठो आफूलाई खान मन लागेका चिजहरू खानको लागि पैसा चाहिन्थ्यो। पैसा हातमा थिएन। अब घरका परिवारले दिएको खटनी अनुसार खाँदाखेरि बुढाबुढीलाई कहिलेकाहीँ अप्ठ्यारो पर्दो रहेछ। कहिले भात पाक्छ र खान पाइएला? यस्तो गरेपछि अति दुःख लागेछ। ती आन्टीले के गर्न थालिछिन् भने चाहिँ, नजिकैको पसलहरूमा, जुन ठाउँमा आफूले सामानहरू किन्ने गरिन्थ्यो, त्यो ठाउँमा गएर सोधिछिन्, आजकल म फ्रीमा छु, म फुर्सदमा छु, मेरो हातमा राम्रो सिप छ, म केही बनाएर लिएर आएँ भने तपाईँले बेचिदिनुहुन्छ? साउजीले भनेछन्, भइहाल्छ नि, ल्याउनुहोस् न। त्यसपछि के भयो यो गीतपछि म तपाईँलाई सुनाउँछु आज मनको आवाजमा उहाँको कथा।

त्यसपछि जब छोरा बुहारी अफिस जान्थे अनि ती आन्टीले चाहिँ उनले आफ्नो छिमेकीसँग अलिकति ऋण गरिन् अनि त्यो ऋण गरेको पैसाले चाहिँ 1 किलो चिउरा बदाम अनि दालमोठहरू सबै जति पनि आवश्यक पर्ने सामानहरू थियो त्यो सामान

किनेरले राएर फुरन्दाना बनाउन थालिन्। अनि कहिले अचार बनाउन थालिन्, कहिले फुरन्दाना, कहिले दुनोट, यस्तै थोरै थोरै आफूले बनाउन सक्ने, आफूसँग जति क्षमता छ दुई तिन घन्टामा बनाइसक्ने कामहरू चाहिँ उनले गर्न थालिन्। आफ्नो घरको